0: أكبر الله أكبر الله أكبر الله أكبر أشهد أن لا إله إلا الله أشهد أن لا إله إلا الله
1: चलो जल्दी करो, देर हो रही है। शहर की हालत ठीक नहीं है। शहर की हालत ठीक नहीं है, हमें जल्द घर पहुंचना चाहिए।
2: ला एक प्याला मुझे भी दो।
3: سلام علیکم مروان.
4: علیکم السلام میرے دوستو، کیا حال ہے؟ خیریت تو ہے؟
5: لو امیر بھی آ گئے.